Naran Badur Hare Dayalu Hunale Ratan Parag Hare Kura Nahi Pare Ko Yoni Kasa Hare Na Pahin Jel Sangha Basu Mata Hare Anna San Gare Ra Chati Bori Dudubha Kalai Khoji Handi Din San छाती भरी दूध बाकालाई खोजी हन्डी दिन्छन् यो वर्षा दिनको कर्मचारी जीवहरूले मेरो ल्याप्सा गर्छन् मेरो हात गोडा आँखा बाकालाई हन्डी दिए वर्षा दिनको खानकी सिधा ल्याप्सा बनाइदिए यो निकासा हरे नपानी जलसँग बस्छु म त हरे अन्नासन गरेर नारायण बहादुर हरे दयालु हुनाले रतन पारक हरे कुरा नपरेको त्यहाँ हन्डी खाने मान्छे कस्ता आएका छन् भन्नुहुन्छ भने अब म त आँखा दिएको थिइनँ अघि मेरो स्थानले त दिएको थिएँ कानामा चाहिँ यार्लिङ लगाएका छातीभरि दुध भएका नाइलनको फरिया लगाएका त्यस्ता चाहिँ जाइने यसो सुब्बा हाकिमहरू चाहिँ ठट्टा मार्ने खालका तरुणीले हन्डी खाएका छन् म कानाका चाहिँ दिएका छन्

0: Naran Badur Hare Dayalu Hunale Ratan Parag Hare Kurana Ipareko Yonikasa Hare Napayin Jel Sangha Basumata Hare Anna Sanagare Chati Bori Dudubakalai Khoji Handi Dinchan छाती बोरी दुधुबा कालाई खोजी हंडी दिन्छन् यो वर्षा दिन को कर्मचारी जीवहरूले मेरो ल्याप्सा गर्छन् मेरो हात गोडा आँखा बाका लाई हंडी दिए वर्षा दिन को खानकी सिधा ल्याप्सा बनाइदिए यो निकासा हरे नपानी जलसँग बसु माता हरे अन्ना सनगारेरा नारन बहादुर हरे दयालु हुनाले रतन पारक हरे कुरान पारेको
1: त्यहाँ हन्डी खाने मान्छे कस्ता आएका छन् भन्नुहुन्छ भने अब म त आँखा देखेको थिइनँ अघि मेरो स्थानले त देख्छु कानामा चाहिँ यार्लिङ लगाएका छातीभरि दुध भएका नाइलनको फरिया लगाएका त्यस्ता चाहिँ जाइने यसो सुब्बा हाकिमहरू चाहिँ ठट्टा मार्ने खालका तरुणीले हन्डी खाएका छन् म कानाका चाहिँ बिगेका छन्